नमस्कार, आकाशवाणी गुवाहाटी महाबाउ समाचार सुन्न थर्क अधिकारीबाट। राज्य सरकारले महाविद्यालय शिक्षा ग्रहण गर्ने छात्र छात्राहरूको लागि प्रवर्तन गरेको बिनामूल्य महसुल योजनाको बाबत सरकारी महाविद्यालयहरूमा चलित 2025-26 शिक्षा वर्षमा व्ययपूर्तिको धन हिसाबले अहिलेसम्म 204,94,00,000 रुपियाँ छोडिदिएको छ। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले हिजो यो तथ्य दिँदै भन्नुभयो कि विगत 2024-25 शिक्षा वर्षको लागि महाविद्यालयहरूले महसुलको बाबदमा व्यय गरेको धन संश्लिष्ट शिक्षानुष्ठानहरूको लागि खोलिदिएको छ। राज्य सरकारले मोट 30 कोटी रुपियाँको एउटा अवशिष्ट परिमाणको धन खोलिदिन बाँकी रहे तापनि असम विधानसभाको बजेट अधिवेशन समाप्त भएपछि नै त्यो खोलिदिनेछ भने शिक्षा मन्त्रीले जानकारी गराउनु भएको छ। आर्थिक असुविधाको लागि राज्यको कुनै योग्य शिक्षार्थीले उच्च शिक्षा हासिलबाट वञ्चित हुन नपरोस् त्यसको लागि राज्य सरकारले बिनामूल्य महसुल योजना सफल रूपायणको क्षेत्रमा सम्पूर्ण तरिकाले प्रतिश्रुतिबद्ध भने उहाँ उल्लेख गर्नुहुन्छ। राज्यमा लक्षण तरिकाले बढोत्तरी भएको प्रवञ्चनामूलक कर प्रथा रोध गर्नलाई वित्त मन्त्री जयन्त मल्लबरुवाले कर विभागका अधिकारीहरूलाई तीक्ष्ण निरीक्षणको निर्देश दिनुभएको छ। मन्त्रीले हिजो कर भवनमा अनुसूचित एउटा पर्यालोचना बैठकमा अंश लिएर विभागको कामकाजको मूल्याङ्कन गर्नुका साथै प्रजुक्ति चालित राजस्व सङ्ग्रहको दिशालाई गुरुत्व दिँदै प्रशासनिक दक्षताद्वारा कर सङ्ग्रहको कौशल तथा राजस्व वृद्धिले राज्यलाई शक्तिशाली गर्ने दिशाबारे छलफल गर्नुहुन्छ। शिशुहरूको पखलाजनित मृत्युको दर कम्ती गर्ने लक्ष्यले आजदेखि राज्यभरि पखला रोध अभियान अनुष्ठित हुनेछ। राष्ट्रिय स्वास्थ्य अभियान असमको उद्योगमा आयोजित यो कार्यक्रममा ओआरएस र जिङ्क परिपूरकको व्यवहार, अनामय शौचागारको आवश्यकता तथा जनसचेतनता वृद्धिको सन्दर्भमा सजगता सृष्टिको लागि विशेष कार्यपन्था ग्रहण गरिनेछ। आउँदो 31 जुलाईसम्म चल्ने यो अभियानको अंशस्वरूप आज श्रीभूमिको करिमगञ्ज असामरिक चिकित्सालयमा उद्बोधनी अनुष्ठानको आयोजन गरिएको छ। अनुष्ठानमा स्वास्थ्य विभागका अधिकारी, चिकित्सक, नर्स, आशाकर्मी र विभिन्न स्तरका स्वास्थ्यकर्मीहरू उपस्थित रहनेछन्। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। कृषि खण्डमा जहाँ तहाँ खार प्रयोग मा नियन्त्रण ल्याउने साथै खारको कालो बजार बन्द गर्ने उद्देश्य राज्यको कृषि विभागले विशेष पदक्षेप ग्रहण गरेको छ। यो उद्देश्य हिजो नलबारी जिल्ला आयुक्तको कार्यालयमा आयोजित एउटा अनुष्ठानमा खार किन्ने रूपरेखा छोटकरीमा एफएफएस नामको एउटा विशेष पोर्टल खोलिएको छ। अनुष्ठानमा उपस्थित भई जिल्ला आयुक्त निवेदन दास पाटुवारीले भन्नुभयो कि कृषकको उत्पादन वृद्धिको साथै माटाको गुणगत मान उन्नत गर्ने उद्देश्य खोलिएको यो पोर्टल नभई अहिलेदेखि जिल्लामा खार किन्न बिक्री गर्न सम्भव छैन। कोक्राझार जिल्लामा हिजो जिल्ला आयुक्तको कार्यालयमा एउटा प्रदर्शना बैठकमा अनुष्ठित हुन्छ। यो बैठकमा जिल्लामा रूपायण भइरहेका सरकारका विभिन्न योजनाहरू अग्रगतिको जानकारी चर्चा हुन्छ। चलित फिफा विश्वकप भकुण्डोको गत राति अनुसूचित 3 खेल नै ड्र भएर समाप्त भएका छन्। ग्रुप एचको खेलमा पूर्वको च्याम्पियन उरुग्वेले सऊदी अरबसँग 1-1 ड्र खेल्नुको सट्टा यही ग्रुपको अर्को एउटा खेलमा पहिलो पटकको लागि प्रतियोगितामा अंशग्रहण गर्ने द्वीप राष्ट्र केप भार्डले हिजो स्पेनसँग 0-0 तरिकाले समाप्त गरी चमक सृष्टि गरेको छ। उता ग्रुप ए जीको बेल्जियम र इजिप्टको बीच खेल पनि 1-1 ड्र भएको छ। यही ग्रुपको आज बिहान अनुष्ठित इरान र न्युजिल्यान्डको खेल पनि 2-2 ड्र भएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाभाउ शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21 र 7 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम परिवार सञ्चालनमा नारीको भूमिका। शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ पार्वती उपाध्याय।
1: परिवार सञ्चालनमा नारीको भूमिका। कुनै पनि राष्ट्र, देश अथवा समाजको निर्माण र विकासशील गर्नुमा नारीले महत्त्वपूर्ण सहयोग पुर्याएको कुरालाई अस्वीकार गर्न सकिँदैन। आजको पारिवारिक जीवनमा नारीले कतिपय चुनौतीको सामना गर्न परेको छ। आजकी नारी एउटी पत्नी मात्रै नभएर एउटी साथी, एक मातृ अनि माया, स्नेह र ममताकी सागर पनि नारी नै हुन्। अतीतमा नारीको जीवन सन्तान जन्म दिनु र उनीहरूको लालन पालन र घरेलु कामकाज अनि घरको चार दिवारभित्र सीमाबद्ध हुन्थ्यो। युग परिवर्तनको साथै नारीहरूले त्यस सीमाबद्धलाई अतिक्रम गर्नको साथै कर्मश प्रगतिको सिँढीमा अघि बढ्दै जान थाले। आज नारी कुनै क्षेत्रमा पुरुषभन्दा पछि छैनन् भन्दा अत्युक्ति नहोला। प्रत्येक नारीले आफ्नो घरप्रति रहेको दायित्वको सञ्चालनमा अहम भूमिका निभाउँदै आफ्नो पत्नी धर्मको साथै मातृ, छोरी, बहिनी, भाउजू र अनेकको दायित्व जीवनमा पालन गर्छन्। परिवार सञ्चालनमा नारीको एक महत्त्वपूर्ण भूमिका छ। नारीको आफ्नो परिवार र समाजको प्रति धेरै योगदान छ। नारी नै एउटा परिवारको मूल धुरी हो। जसरी धुरी बिना घर हुँदैन, त्यसरी नारी बिना परिवार एउटा सम्पूर्ण हुँदैन। घरको उत्तरदायित्व पुरुषमाथि मात्र निर्भर नभई महिलाहरूमाथि नै धेरै दायित्व हुन्छ। परिवारको मूल आधार नारी नै हुन्। नारी एउटी पत्नी ओ आमा मात्रै नभई एउटी कुशल प्रबन्धक पनि हुन्। घरको चुला चौकादेखि लिएर घरको सफाइ सुग्घर, लुगाफाटाको प्रबन्ध, इष्टमित्रको स्वागत, बुढाबुढीको सेवा, केटाकेटीहरूको हेरचाह साथै शिक्षा दीक्षातिर पनि दृष्टि राख्न पर्दछ। यति मात्रै नभई कमाईको पुँजी, तिज त्यौहार, उत्सवहरू, परिआएको नाना किसिमका समस्याहरू सुल्झाउनु पनि नारीको माथि नै दायित्व हुन्छ। भनाइ छ, शिक्षित नारी देशको सम्पद हो। यो कुरामा कुनै द्विमत छैन। शिक्षित नारीले आफ्नो परिवार र परिआएको घरेलु समस्याहरू सहस्र स्वीकार गर्दै सांसारिक दायित्व निष्ठाको साथ पालन गर्दछन्। नारीहरूको अवदान घर सञ्चालनमा मात्र सीमित नरहेर समाजप्रति पनि दायित्व रहन्छ। कुनै पनि परिवारमा स्त्री पुरुषको आफ्नो परिवारप्रति बराबरीको जिम्मेदारी हुन्छ। तर ईश्वरले नारी र पुरुषमा भिन्न भिन्न विशेषता दर्शाएका छन्। जस्तै कोही चोटि पुरुषले कुनै चिजहरू नभेटेको क्षेत्रमा स्त्रीले तुरन्त खोजेर टक्राउँछिन्। नारी शिक्षित एवं संस्कारी हुनु अति आवश्यक छ। त्यसो हुँदा छोराछोरीको चरित्र निर्माण तथा शारीरिक मानसिक विकासमा अहम भूमिका निभाउन सक्षम हुन्छन्। किनभने छोराछोरी जुन परिवेशमा हुर्कन्छन् त्यसमा उसप्रति एउटा गहिरो प्रभाव पर्दछ। हामीले आफ्नो परिवार र

परिवेशमा जसरी नानीहरूलाई परवरिश दिन्छौ, हाम्रा छोराछोरीले त्यही अपनाउँछन्। नानीहरूलाई घर र घरको वरिपरिको स्वच्छ परिवेश दिने सर्वप्रथम नारीको कर्तव्य रहन्छ। घरका सबै सदस्यको चालचलन, व्यवहार आदिको कुप्रभाव नानीहरूमाथि असर पर्दछ। त्यसर्थ घरको परिवेश शुद्ध हुन जरुरी छ। ठिक त्यसरी घर छिमेकीहरूको नमिठो परिवेशले ससाना नानीहरूमा नराम्रो असर पर्दछ। एउटी आमाले शिशुहरूको शिक्षाको साथै उनीहरूको स्वास्थ्य अनि चरित्र निर्माणप्रति धेरै दायित्व पालन गर्न पर्दछ। एउटी गृहिणी र मातृको रूपमा नारीले कष्ट यातना सहस्र स्वीकार गर्दै सांसारिक जीवनको समस्त दायित्व निष्ठाको साथ पालन गर्दछन्। समाजमा प्रचलित कतिपय कुसंस्कार र अन्धविश्वासलाई पछ्याएर हाम्रा नवप्रजननलाई वास्तविक शिक्षा बारेमा अवगत गराउनुको साथै नानीहरूलाई विज्ञान सम्बन्ध ज्ञान दिनु र मानवताको शिक्षा दिनुमा एउटी नारीको दायित्व रहन्छ। आजको महँगाई युगमा मध्यवित्त परिवारमा आर्थिक अभाव पनि एउटा ठूलो समस्या नै हो। नुन चावलदेखि लिएर घरमा चाहिने प्रत्येक वस्तु नै किनेर खानुपर्छ। त्यसो हुँदा परिवारमा नाना किसिमका समस्याहरू देखा दिन्छन्। यस किसिमका समस्यासित जुझ्दै आफ्नो कलाको पारदर्शिकता, जस्तै सिलाइ बुनाइ, कोठेबारी आदिद्वारा आर्थिक दिशालाई दरिलो पार्न सकिन्छ। सिलाइ बुनाइ जान्ने नारीको हातको सिप हो। यस हातको सिपद्वारा नारीले आजको यो बढ्दै युगमा अतिरिक्त आय उपार्जन गर्न सक्षम हुन्छन्। सिलाइ बुनाइ कटाइको एक विशेष महत्त्व छ। घरेलु सिलाइ बुनाइमा आत्मविश्वास र बचतको अलावा कम शिक्षित महिलाको लागि एउटा उपयुक्त हुनर हो। सरकारले हिजो आज गरिबभन्दा गरिब परिवारलाई आर्थिक सहयोग गर्नको लागि प्रशिक्षण केन्द्र खोली तालिम दिने व्यवस्था गरिदिएको छ, जसमा नारीहरू प्रशिक्षण केन्द्रमा गई सिलाइ बुनाइ कटाइ सिकी आफ्नो हुनरलाई अघि बढाउन सकिन्छ। अशिक्षित नारीले पनि प्रशिक्षण लिई सरकारबाट उपलब्ध गरेको उद्योग विकास ऋण प्राप्त गरी सिलाइ मसिन किनी घरमै बसी सिलाइ बुनाइ गरी परिवारलाई आर्थिक मद्दत पुर्याउन सकिन्छ। एउटा परिवार सुनियोजित तरिकाले सञ्चालन गर्नुमा धनको धेरै आवश्यक हुन्छ। गृहस्थ प्रति पुरुषको दायित्व धन उपार्जन हो भने नारीको कर्तव्य हुन्छ त्यस धनको उचित तरिकाले सद्व्यवहार गर्नु। घरको कामकाज बाहेक नानीहरूको प्रारम्भिक शिक्षाको उत्तरदायित्व पनि आमाको जिम्मेदारी हुन्छ। त्यसो हुँदा घरमा खर्च गरी बचेका पैसा ब्याङ्क अथवा पोस्ट अफिसमा जमा गर्दा त्यसबाट ब्याज प्राप्त गर्न सकिन्छ। कमाएको धन थोडा भए पनि भविष्यतको लागि बचाएर राख्नु सुगृहिणीको बुद्धिमत्ताको परिचय हो। प्रत्येक मातापिताको चाहत हुन्छ छोराछोरीको भविष्यत उज्जवल होस्, सपना साकार होस्। तर यो तब सम्भव हुन्छ अलिअलि गरी पैसा सञ्चय गर्ने हो भने सोचेर मात्र हुँदैन। यसको निम्ति एउटा गृहिणीलाई चाहिन्छ सुपरिकल्पित योजना र सञ्चय गर्ने अभ्यास। हिजो आज अधिकांश मातापिता नोकरी पेसा हुनाले नानीहरूलाई हेरचाह गर्न पर्याप्त समय दिन असमर्थ हुन्छन्। तर बुद्धिमानी महिलाले आफूलाई संयम राखी अल्छी नगरी आफ्नो शरीर घाम र पानीसँग मिलाएर भित्रको कामको साथसाथै बाहिरको काममा लम्किन पुग्दछन्। त्यसो हुँदा परिवार सञ्चालन गर्नमा आफूलाई गाह्रो पर्ने छैन। नारी सृष्टिको प्रमुख उद्गम स्रोत हो। नारीको अभाव समाजमा कल्पना गर्न पनि सकिँदैन। वेद पुराणमा लेखेको छ कि नारी बिना यज्ञ अथवा कुनै पनि सत्कार्यहरू पूर्ण हुँदैन। रामले सीतालाई परित्याग गरेपछि अश्वमेध यज्ञमा स्वर्णमयी सीताको प्रतिमा बनाई यज्ञ पूर्ण गरेका थिए। भारतीय समाजमा नारीको एक अत्यन्त महत्त्वपूर्ण भूमिका छ। नारीले भिन्न भिन्न रूपमा अत्यधिक महत्त्वपूर्ण भूमिका निभाएका हुन्। जस्तै सीता होस् या झाँसीकी रानी, इन्दिरा गान्धी, सरोजनी नायडू या कल्पना चावला। स्वर्गीय इन्दिरा गान्धीले सिद्ध गरिदिनु भएको छ आजकी नारी सबैतिरबाट पूर्ण शक्तिशाली छन्।
एउटी नारीले यदि आफूलाई संयममा राखी आर्थिक मानसिक शारीरिक समस्त समस्याहरूसित जुझ्दै सुपरिकल्पित योजनाले अघि बढ्दै जानु नै

0: असल बुद्धिमत्ता हो। सृष्टिका रचयिता ब्रह्माको पछि सृष्टि सिर्जनमा यदि कसैको योगदान छ भने ती नारी नै हुन्।
1: श्रोताहरूले यति दिनसम्म परिवार सञ्चालनमा नारीको भूमिका शीर्षकमा सुन्नुभयो एक पूर्व प्रचलित वार्ता। वार्ताकार हुनुहुन्थ्यो पार्वती उपाध्याय। यसका साथै आजको हाम्रो वार्ताको कार्यक्रम यहीँ समाप्त हुन्छ। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रममा अब श्रोताहरूलाई मनोरञ्जन दिलाउने छु केही गीत सुनाएर।